0: एक नया अंदाज,
1: एक नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: यूसीपी की दुनिया।
1: आप सुन रहे हैं एफएम 92.6।
0: सुनते रहिए।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम मेरे मोहतरम सामईन। एक दफ़ा फिर आपकी खिदमत में हाजिर हूँ, डॉक्टर सैयद करार हैदर आपका मेज़बान हमेशा की तरह। आज हम एक नए डिपार्टमेंट के साथ हाजिर हुए हैं। डिपार्टमेंट तो पुराना है लेकिन रिकॉर्डिंग में नया है, जिसका नाम है डिपार्टमेंट ऑफ मैथमेटिक्स, जो कि कुदरत की ज़बान जिसमें लिखा जाता है ना, वो मैथमेटिक्स है। और मैं खुशनसीब हूँ कि आज हमारे साथ स्टूडियो में मौजूद हैं मैथमेटिक्स के हेड ऑफ़ द डिपार्टमेंट, नन अदर देन डॉक्टर शाहिद सईद सिद्दीकी साहब, जिनका एक बहुत तवील तजुर्बा है, खुद ही बताएंगे। उनके साथ हमारी दो बच्चियाँ, मेरे नज़दीक तो बच्चियाँ हैं क्योंकि मेरे हाथों से इनकी सिलेक्शन हुई, एक हैं मिस सबा नईम और उनके साथ मौजूद हैं मिस रोशा ताहिर। तो आइए बग़ैर किसी तवक्कुफ़ के अपने प्रोग्राम का आगाज़ करते हैं। डॉक्टर साहब, यानी मेरी मुराद डॉक्टर शाहिद सईद सिद्दीकी से है। डॉक्टर साहब, आप मुझे अपना मुख्तसरन तारुफ करवाइए, डेढ़ से दो मिनट, कि आपने अपने तालीमी सफ़र का आगाज़ कैसे किया।
3: शुक्रिया, बहुत बहुत मुझे मौका मिला। मैंने पंजाब यूनिवर्सिटी से एमएससी की और फिर ब्रूनेल यूनिवर्सिटी लंदन से पीएचडी की, और पंजाब यूनिवर्सिटी ही में कंटिन्यू रहा। और मैं वहाँ मुझे HSC बेस्ट यूनिवर्सिटी टीचर अवार्ड भी पंजाब यूनिवर्सिटी की तरफ से मिला, और पहले बैच में टेन्योर्ड प्रोफेसर की हैसियत से और चेयरमैन की हैसियत से मैं रिटायर हुआ। उसके बाद मैंने डायरेक्टर जनरल अब्दुल सलाम स्कूल ऑफ मैथमेटिकल साइंसेस में दो साल रहा, और 2017 मार्च में FOIT में UCP ज्वाइन किया, और आज कल मैं यहाँ मैथमेटिक्स में HOD हूँ। और हमारा ये जो मैथमेटिक्स डिपार्टमेंट है, ये सेंट्रलाइज्ड मैथमेटिक्स डिपार्टमेंट है, और बहुत बड़ी टीम है हमारी। हमारे फैकल्टी मेंबर्स भी 23 फैकल्टी मेंबर्स हैं, जो मेरे ख्याल में दूसरे डिपार्टमेंट्स के नस्बत भी ज़्यादा हैं, क्योंकि हम UCP के 8 फैकल्टीज़ को कैटर कर रहे हैं। और इन फैकल्टीज़ में 180 के करीब हमारे सेक्शन हो जाते हैं तमाम फैकल्टीज़ में। 9 हमारे PhD फैकल्टी मेंबर हैं 23 में से, और 13 जो हैं वो नॉन PhD हैं। 30 के करीब विजिटिंग फैकल्टी भी हम देख रहे हैं। और हमारे जो प्रोग्राम यहाँ ऑफ़र किए जा रहे हैं वो BS मैथमेटिक्स है, MPhil और PhD मैथमेटिक्स भी चल रहा है, और आइंदा हमारा प्रोग्राम BS मैथमेटिक्स विद डेटा साइंस ऑफ़र करने का।
2: बहुत शुक्रिया डॉक्टर साहब। जैसे कि मैंने आपको अपने इंट्रो में बताया, डॉक्टर साहब तो ख़ुद अपनी ज़ात में एक जहान आबाद किए हुए बैठे हैं, और हम खुशनसीब हैं कि हमें इस तरह के तजुर्बाकार और काबिल हेड ऑफ़ द डिपार्टमेंट की खिदमात हासिल हैं। अब मैं जानना चाहूँगा, क्योंकि कहते हैं ना कि वजूद जन से है तस्वीर कायनात में रंग, तो हमारी दोनों बच्चियाँ ये बैठी हैं, ये कायनात में रंग का बायस हैं। और मैं अब जिनसे सवाल करूँगा वो हैं मिस रोशा ताहिर। और मुझे ये एजाज़ हासिल है, जब मैं फैकल्टी ऑफ इंफॉर्मेशन टेक्नोलॉजी में होता था तो इन दोनों बच्चियों को, यानी मिस रोशा ताहिर, उनके साथ जो मिस सबा नईम बैठी हैं, मेरे होते हुए ही आई थी। मैं बग़ैर किसी तवक्कुफ़ के मिस रोशा ताहिर से पूछना चाहूँगा कि आपने कब ज्वाइन किया FOIT, और आप कब मुंतकिल हुई, शिफ्ट हुई यहाँ FOST में।
4: السلام علیکم. سو دس از روشا طاہر. جیسے سر نے بہت زیادہ اچھا تعارف کروا دیا اس کی حقدار شاید میں نہیں ہوں, لیکن پنجاب یونیورسٹی سے میں نے ایم فل گریجویٹ کیا تھا 2018 میں, اینڈ دین دی فرسٹ جاب دیٹ آئی اپلائیڈ فار واز ایٹ جی او سی پی, اینڈ الحمد للہ آئی گاٹ سلیکٹڈ. سو اس میں ایک انٹرسٹنگ چیز یہ ہے کہ ڈاکٹر شاہد سعید صدیقی واز مائی ٹیچر ایٹ پنجاب یونیورسٹی وین آئی واز ان مائی ففتھ سیمسٹر. اس میں سر ٹاٹ می ٹوپولوجی, اینڈ ابھی تک میں یہی کہتی ہوں کہ سر شاہد سے بیسٹ ٹیچر مجھے آج تک نہیں ملا ہے, اینڈ ہز وے آف ٹیچنگ از جسٹ سو آؤٹ اسٹینڈنگ دیٹ اٹ انسپائرڈ می ٹو اپلائی فار ٹیچنگ. اس ٹیچنگ جاب میں آنے کا ریزن ہی سر شاہد ہے, میرے لیے ایک انسپریشن ہے. سو 2018 میں آئی اپلائیڈ ان یونیورسٹی آف سینٹرل پنجاب, اینڈ دین آئی گاٹ سلیکٹڈ ایز وزٹنگ لیکچرر, اینڈ دین آفٹر ون ایئر الحمد للہ آئی گاٹ سلیکٹڈ ایز پرماننٹ لیکچرر ان فیکلٹی آف سائنسز وچ از ناؤ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی, اینڈ دین آفٹر اے ایئر اینڈ اے ہاف اٹ واز ایکسپینڈیڈ ان ٹو فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی, اینڈ ناؤ مارچ 2 مارچ کو کچھ ڈیز بعد میں 6 ایئرز ہو جائیں گے میرے یو سی پی میں الحمد للہ, اینڈ اب مجھے لگتا ہے کہ یہ بہت جلدی ٹائم گزر گیا ہے. 6 ایئرز بہت زیادہ ہوتے ہیں, اینڈ more than half a decade, but it's been an amazing experience, alhamdulillah.
2: Ms. Rosha, جیسے کہ آپ نے اپنے تعارفی کلمات میں بتایا کہ آپ کا پہلا تجربہ پڑھانے کا یو سی پی میں تھا,
4: yes,
2: اور ایف آئی ٹی میں آپ نے پڑھایا میتھمیٹکس ڈپارٹمنٹ میں. میں اپنے سامعین کے فائدے کے لیے یہ پوچھنا چاہوں گا کہ وہ پہلے دن کلاس روم میں گئیں تو وہ کیسا تجربہ تھا, اس کے بارے میں ہمیں بتائیے 2 سے 3 منٹ.
4: سر 2018 میں میں نے گریجویٹڈ, آئی واز جسٹ 24 ایئرز اولڈ, اینڈ 2 منتھس پہلے میں گریجویٹ ہوئی تھی, اینڈ اسٹوڈنٹس جن کو میں پڑھا رہی تھی وہ میرے سے 2-3 سال چھوٹے تھے, اینڈ لیکن آئی فیل پراؤڈ دیٹ مجھے ان کو لے کر چلنے میں, ان کو ہینڈل کرنے میں الحمد للہ کوئی مسئلہ نہیں ہو. آئی واز گیون 7 سیمسٹر, اینڈ الحمد للہ فرسٹ ڈے سے اینڈ تک کوئی ڈسپلنری ایشو نہیں ہوا, اینڈ آئی اسٹارٹڈ لرننگ فرام ڈے 1. میں صرف یہ نہیں ہے کہ اسٹوڈنٹس تک آپ نے نالج ٹرانسفر کرنا ہے, میرا یہ ہوتا ہے کہ میں جتنا ان سے لرن کر سکوں, کیونکہ کہتے ہیں نا کہ جو آپ کی نیکسٹ جنریشن ہوتی ہے وہ آپ سے 10 ایئرز اہیڈ ہوتی ہے, تو ان سے ہم جتنا لرن کر سکتے ہیں کرنا چاہیے, نہ کہ یہی سمجھنا چاہیے کہ ہمیں سب کچھ آتا ہے. تو ان 6 ایئرز میں میرا انٹرسٹ اور ڈیولپ ہو گیا کہ میتھمیٹکس کیونکہ ہر جگہ پہ ہوتا ہے, ہر سائنس میں ہر فیلڈ میں اس کی بیسز ہوتی ہے, جو انفارمیشن ٹیکنالوجی میں میرا انٹرسٹ ڈیولپ ہو گیا اس کے ساتھ کہ میں نے اس میں پروگرامنگ لینگویجز سیکھنا اسٹارٹ کر دی, اینڈ اس ٹیچنگ کریئر میں میں نے اپنے اکیڈیمک کریئر سے زیادہ سیکھا ہے. سو اینڈ ابھی بھی میں لرن کر رہی ہوں کہ آئی وش ٹو ڈیولپ نیو اسکلس, اینڈ اس کو پھر امپلیمنٹ کر کے اور ٹیچنگ اسٹائل میں بھی جو میں پہلے ایکسپیرئنس کرتی تھی کہ ہمارے ٹیچرس کو تھوڑا ڈفرینٹ پڑھانا چاہیے, اس کو یہاں پہ یو سی پی میں امپلیمنٹ کرنا بہت مطلب اچھا لگتا ہے, کیونکہ یہاں پہ جو انوائرمنٹ ہے نا بہت زیادہ کمفرٹیبل ہے, نان ٹاکسک انوائرمنٹ ہے, کہ یہاں پہ آپ کو you are heard here. اگر آپ کوئی اوپینین دے رہے ہیں تو اس کو بہت اچھے طریقے سے سنا جاتا ہے اور پھر اس کو امپلیمنٹ بھی کیا جاتا ہے اگر وہ آبویسلی ویلڈ ہو تو.
2: اب ہم چلتے ہیں ایک بریک کی طرف, اور کہیں مت جائیے گا, سنتے رہیے گا FM 92.6 UCP کی دنیا.

0: University of Central Punjab, FM 92.6, UCP Ki Duniya.
1: मेरे प्यारे सामईन, आप जानते हैं कि आप सुन रहे हैं यूसीपी की दुनिया और हम एफओएसटी का प्रोग्राम कर रहे हैं हफ्तावार, जिसको वीकली बोलते हैं, यानी फैकल्टी प्रोग्राम, जिसमें आज नौबत है, फारसी में नौबत बोलते हैं, उर्दू में बारी बोलते हैं. आज बारी है मैथमेटिक्स डिपार्टमेंट की और मैंने आपको तारुफ करवाया. तमाम लोग मेरे साथ मौजूद हैं. मैं मैम रोशा की तरफ हैं तो बहुत छोटी, लेकिन इज्जत के लिए, ताजीम के लिए, तकरीम के लिए मैं इनको मैम बोल रहा हूँ. कि आप मुझे ये बताइएगा कि आप इसके अलावा भी कुछ काम करती हैं, मैं जानता हूँ. उनमें से एक काम ये है, जो भी हमारे एफएसटी में कोई भी ऐसा जो काबिल जिक्र वाक़ रूनुमा होता है, आप उसको फेसबुक पे लगाती हैं. बताइए वो तजुर्बा कैसे है, उस पर आप कैसे काम करती हैं. ओवर टू यू.
2: थैंक यू सर. सर ये बहुत इंटरेस्टिंग क्वेश्चन है, क्योंकि जैसी मेरी पर्सनैलिटी है, आई लाइक टू स्टे अपडेटेड, और जो लेटेस्ट ट्रेंड्स होते हैं उनके साथ मुझे होता है कि आई शुड बी अपडेटेड, क्योंकि हमने यंगस्टर्स को पढ़ाना होता है. तो इफ़ वी स्टे इन टच विद सोशल मीडिया, जो कि आजकल यंगस्टर्स की लैंग्वेज है, तो वी कैन कम्युनिकेट बेटर. तो क्लासरूम्स में भी इसका बहुत इफेक्ट होता है कि हमें लेटेस्ट ट्रेंड्स, लेटेस्ट जो भी पूरी वर्ल्ड में जो भी लेटेस्ट ट्रेंड्स हैं, हम उनसे अवेयर रहेंगे, तो ही हम स्टूडेंट्स के क्वेश्चंस का आंसर कर सकेंगे. तो इस वजह से जो फेसबुक एंड इंस्टाग्राम एंड लिंक्डइन, जो भी सोशल मीडिया प्लेटफॉर्म्स हैं, डॉक्टर हाफिज़ा रिजवाना कौसर गिव मी दिस अपॉर्चुनिटी टू हैंडल दीज प्लेटफॉर्म्स. सिंस देन आई हैव बीन अपलोडिंग ऑल द लेटेस्ट इवेंट्स दैट्स बीन हैपनिंग एट एफओएसटी. तो उसमें हमारे पास जितनी भी इवेंट्स होते हैं, जो कि अल्हम्दुलिल्लाह काफ़ी ज़्यादा है माशाल्लाह, I have to post daily, but इसमें मुझे ये satisfaction मिलती है कि they are aware कि हमारा FOST department किस level तक कौन से काम कर रहा है. तो students भी उस obviously उन सब pages को follow करते हैं, तो उनको applications का पता चलता है, उनको ये होता है कि FOST किसी से पीछे नहीं. क्योंकि अगर हम पूरी world में universities देखें, they are present socially, एंड वो बहुत एडवर्टीजमेंट करते हैं, बहुत मार्केटिंग करते हैं, और मोस्टली अब तो 60-70% सोशल मीडिया पर होती है. तो ये बहुत ज़रूरी है, अब तो ये मैंडेटरी हो गया आई गेस. तो इसको मैं कोशिश कर रही हूँ कि इसको थोड़ा और इन्हांस लेवल पे लेके जाया जाए, स्पॉन्सर्ड हो जाए ये एडवर्टीजमेंट्स हमारी सोशल मीडिया पेजेस भी. दैट इज़ इन वर्क्स, बट अल्हम्दुलिल्लाह इट विल बी लॉन्च सून.
1: बहुत शुक्रिया मिस रोशा, आपने बड़े तफसील से बताया और आपकी आवाज़ जो तवानाई और एनर्जी मुझे नज़र आई, वो इस चीज़ की गमाजी करती है कि आप इस काम को दिलचस्पी से करती हैं, बेजारी से नहीं करती. जो कि हम अक्सर कहते हैं, मेरे पास इतना टीचिंग लोड है, इतने स्टूडेंट्स को पढ़ाना है, ये मुझे बात आप में बहुत अच्छी लगती है. बहुत शुक्रिया आपका, बहुत अच्छा लगा. सलामत रहिए. अब मैं बग़ैर किसी हीलो हुज्जत के बढ़ना चाहूँगा, हमारी एक और यंग कॉलीग यहाँ बैठी हैं, मुझे ये एजाज़ हासिल है कि इनको भी मेरे होते हुए सिलेक्ट किया गया, और इनका नाम है मिस सबा नईम. और इनके वालिद भी पढ़ाते रहे हमारे पास आके, इनके साथ इस तरह भी ताल्लुक़ है मेरा. और बग़ैर किसी तवक्कुफ़ के मिस सबा नईम, वही सवाल आपसे करूँगा जो मिस रोशा ताहिर से किया था, कि आप जब पहली दफ़ा गई क्लासरूम में, मेरे तो अपने बारे में बताइए, थोड़ा सा तालीमी सफ़र आपका कहाँ से शुरू हुआ और कहाँ इख्तिताम पज़ीर हुआ, और कब आप यूसीपी में आई?
3: थैंक यू सर. मेरा भी तारुफ थोड़ा रोशा की स्टोरी से काफ़ी मैच करता है. आई एम ऑल्सो स्टूडेंट ऑफ डॉक्टर शाहिद सिद्दीकी. हमने पंजाब यूनिवर्सिटी से ग्रेजुएट एमफिल भी वहीं से किया था, बट आई थिंक आई एम 2 years सीनियर रोशा. तो आई जॉइंड यूसीपी इन 2016, और वही मुझे याद है कि आई जस्ट रिसेंटली ग्रेजुएटेड एमफिल किया था, एंड यूसीपी वाज वन ऑफ द फर्स्ट इंस्टीट्यूशन जहां मैंने अप्लाई किया. एंड देन यहां का सिस्टम की बहुत फेयर है कि उन्होंने मुझे मॉक लेक्चर में साथ ही बुलाया, एंड देन ऑन मेरिट मेरा जो है सिलेक्शन भी हो गई थी. सो लेकिन मैथ्स जो है सब्जेक्ट, आई हैव लव्ड मैथमेटिक्स सिंस माई चाइल्डहुड, और साथ उसके टीचिंग जो है वो भी मेरा पेशा. सो दीज टू बोथ थिंग्स कम्बाइंड, सो आई एक्चुअली यू नो लव माई जॉब. आई ऑलवेज बीन आई लव बीन लाइक टीचिंग मैथमेटिक्स.
1: बिल्कुल ठीक, बहुत शुक्रिया आपने अपना तारुफ करवाया. مجھے یہ بتائیے گا, جب آپ نے کلاس روم میں جا کے اناؤنس کیا کہ آپ کا یہ پہلا تجربہ ہے, کہ آپ نے نہیں اناؤنس کیا؟
3: نہیں سر, وہی روشا والی اسٹوری کہ آئی واز اگین کوائٹ ینگ, تو مجھے تو یاد ہے کہ اسٹوڈینٹس میں کلاس میں گئی تو دے ایکچولی تھاٹ آئی واز اے اسٹوڈنٹ, لیکن وہی میری بات ہے کہ ہم اس طریقے سے پریپیئر کر کے جاتے ہیں سارا لیسن پلان, سو اٹ واز اگین اے لرننگ ایکسپیرئنس فار می ایز ویل, اور ان کے ساتھ ہی ہم نے لرن بھی کیا ہے. دین جب آپ ٹیچنگ پروفیشن میں جاتے ہیں یو دین یو ایکچولی گیٹ ٹو لرن مور, آپ کو اپنے سبجیکٹ کی ڈیپتھ کے بارے میں زیادہ پتہ چلتا ہے. اینڈ ناؤ اٹس بن 8 ایئرس, تو اینڈ اسٹل آئی گیٹ ٹو لرن نیو تھنگس ایوری ڈے اگین.
1: بہت شکریہ, بہت شکریہ مس صبا نہیں, ڈاکٹر شاہد صدیقی صاحب, چونکہ آپ میرے ہمسائے بھی ہیں اور میرے قریب ساتھ والے کمرے میں بیٹھتے ہیں, آپ کا کیبن 4 ہے, میرا کیبن 5 ہے, اسی طرح ہم ایف وائی ٹی میں بھی اکٹھے ہی بیٹھتے تھے, لگتا ہے ہم نے اکٹھے یہاں سے جانا بھی ہے, یو سی پی سے میری مراد ہے, دنیا سے نہیں. اللہ آپ کی زندگی مزید طویل کرے, آپ کو حیاتی بخشے. میں آپ سے پوچھنا چاہوں گا کہ آپ کو یو سی پی میں پڑھاتے ہوئے اتنا طویل عرصہ گزر گیا, آپ کیا فرق محسوس کرتے ہیں ایک پبلک سیکٹر یونیورسٹی میں ایک پرائیویٹ سیکٹر یونیورسٹی میں, بنیادی فرق آپ کو کیا نظر آتا ہے؟
4: جی شکریہ بہت بہت. ایکچولی واقعی میں نے جو مین چیز یہاں آ کے دیکھی کہ یو سی پی واز آلریڈی آرگنائزڈ مجھ سے پہلے, تو میں نے اپنا ایک حصہ ضرور ڈالا ہے اس میں, اور وی آر کنٹینیوسلی اسٹرگلنگ کہ ہم اور آگے کی طرف چلیں اور بہتری لائیں, اور مجھے یہ بتاتے ہوئے خوشی ہو رہی ہے کہ لیڈرشپ کا یہی کام ہے کہ اسائن دے رائٹ آس ٹو رائٹ پرسن, تو میں نے اپنی ٹیم کو جو جو کام دیا جس میں یہ دونوں بیٹھی ہیں صبا نعیم بھی اور روشا, انہوں نے میری توقعات سے بڑھ کے ذمہ داری نبھائی, اور چونکہ ہمارا سینٹرلائز سسٹم ہے ایف آئی ٹی میں بہت زیادہ سیکشن ہوتے ہیں, تو مجھے وہاں بھی کوآرڈینیٹر بھی انہیں کو بنانا پڑا, ایک کورس میں روشا ہیں اور دوسرے کورس میں صبا نعیم, اور انہوں نے بڑی محنت سے کام کیا اور ابھی بھی یہ لے کے چل رہے ہیں, اور جو جو بھی میرے ذہن میں امپرومنٹ کے لیے کوئی بھی آئیڈیا آتا ہے یہ ان کو اسی طرح سے امپلیمنٹ کرتے ہیں, اپنی پوری ٹیم کے ساتھ کنٹینیوس میٹنگز بھی کرتے ہیں, اور ہمارا یہاں یہ بھی ہم کر رہے ہیں کام کہ ہر 4 ہفتے کے بعد میں نے اپنی ٹیم سے یہ کہہ رکھا ہے کہ بلکہ تمام سے کوآرڈینیٹر تو اس کو آبزرو کرتے ہیں کہ اسٹوڈنٹس کی پرفارمنس دیکھتے رہیں, تاکہ اینڈ پہ آ کے اگر کوئی یہ کہے کہ کلاس میں 5 بچے فیل ہو گئے تو ہمیں اس کا وہ ہم نے سننا چاہتے ہیں, ہمیں پتہ ہو کہ بچہ کیوں فیل ہو رہا ہے, ٹیچر کی ایفرٹ کہاں چلی گئی ہے, تو ٹیچر جو اور ان کو ان لوگوں کو آئیڈینٹیفائی کریں جو بالکل پرفارم نہیں کر رہے, جو اوپر نہیں آ رہے, دے آر اراؤنڈ 50% مین کے وہ تو مارجن پہ ہیں, کسی وقت بھی کچھ ہو سکتا ہے, تو یہ ایفرٹ ہماری چل رہی ہے اور الحمدللہ آگے اور اس کو بہتر کرنے کی کوشش کریں گے. سمر میں ہم ایک اپنے ورک شاپ بھی کرتے ہیں جس میں ریویو کرتے ہیں اپنے تمام اس کا, تو الحمدللہ میں ہم نے ایف ایم ایس میں مریم ہیں ہماری ٹیچر, ان کو ان کا کلسٹر ہیڈ بنایا ہوا ہے, اور کلسٹر ہیڈ بھی ہیں ہمارے علیحدہ علیحدہ, ڈاکٹر سمیرا کو بھی کلسٹر ہیڈ ہیں, اور کوآرڈینیٹر اس کے علاوہ ہر کورس کے کوآرڈینیٹر اپنی اپنی جگہ کام کر رہے ہیں, اور آگے کی طرف جا رہے ہیں, ایک سنگل فائنل ایگزام اور سنگل یعنی ان کا مڈ ٹرم بھی ہو رہا ہے, اور بچوں کی کاؤنسلنگ بھی ہو رہی ہے, اور ان کو ان کے کلاسز میں ہم وزٹ بھی کر لیتے ہیں, جا کے پوچھ بھی لیتے ہیں کہ کیا مسئلہ ہے, اور میرے پاس ایک بچہ آیا جب میں نے اس کو بلایا کہ بھی آپ کیا مسئلہ ہے, آپ کیوں نہیں کام کر رہے, تو پتہ چلا وہ تو اپنے والدہ سے ناراض ہیں, تو میں یہ سمجھتا ہوں کہ ٹیچر شوڈ بی ویری کلوز ٹو ہز اور ہر اسٹوڈنٹس, اس کو پتہ ہونا چاہیے کہ بچہ کام کیوں نہیں کر رہا.
1: جی بہت شکریہ.
3: اس میں میں ایک ایڈ کرنا چاہوں گی, بین اے اسٹوڈنٹ آف اے پبلک یونیورسٹی اینڈ دین ٹیچنگ ان اے پرائیویٹ یونیورسٹی, ایک جو چیز ایز اے ٹیچر میں نے بہت چیز اپنے نوٹ کیا کہ وی ہیو بن کانسٹنٹلی لرننگ, ہماری یہاں پہ ٹیچر ٹریننگ ہوتی ہے, جیسے سر نے ذکر کیا کہ ان آور سمر سیمسٹر وی ایکچولی ڈو ورک شاپس آن میتھمیٹیکل پیڈاگوجی, کہ یہ جو میتھس ہمارا سبجیکٹ ہے بیسکلی تھوڑا سا یا اٹس کائنڈ آف کیا یا آئی در یو آر اے میتھ پرسن اینڈ دین یو آر ناٹ اے میتھ پرسن, اس میتھ کو ہم ڈی بنک کرنے کی ہمیشہ کوشش کرتے ہیں کہ میتھس از اے لینگویج آف یونیورس, تو یہ بہت اہم سبجیکٹ ہے, اور اس کے علاوہ دوسرا کیونکہ ہم جیسے ذکر کیا یو ہیو سین کہ ہمارے میں ینگ ٹیچرز بہت زیادہ ہیں, سو ہم لوگ موسٹلی دے آر سم جنریشن ملینیلس کافی ٹیچرز ہیں, اینڈ دین جو ہماری اسٹوڈنٹ آڈینس ہے دیٹ از جنریشن سی, سو ملینیلس کی یہ تھوڑی سی خاصیت ہوتی ہے کہ ہم اپنے آپ کو بہت جلدی اڈاپٹ کر لیتے ہیں, सो वी आर एबल टू एक्चुअली अंडरस्टैंड कि जनरेशन जो हमारी क्लास में स्टूडेंट्स हैं उनसे हमने किस तरीके से उनको कन्विंस करना है, उनकी लैंग्वेज में हम बात करने की कोशिश करते हैं. सो दिस इज़ समथिंग जो हमारी एक्टिवली लर्निंग होती है, ये हमें डिफ्रेंशिएट करती है फ्रॉम एनी पब्लिक यूनिवर्सिटी.
1: बहुत शुक्रिया डॉक्टर सिद्दीकी साहब. दोबारा आपकी तरफ बढ़ूंगा. मुझे ये बताइएगा कि नॉर्मली साइंस के जो सब्जेक्ट्स होते हैं, जैसे मैथमेटिक्स हो गया, मेरा सब्जेक्ट फिजिक्स हो गया, केमिस्ट्री हो गया, जूलॉजी बॉटनी हो गई, ये थोड़े से ज़रा बच्चों के लिए मुश्किल होते हैं इनको सिमुलेट करना, इनको हजम करना. तो आप मुझे ये बताइए आप किस तरीके से पूरे 4 साल के लिए अपने बच्चों को वहीं रखते हैं और किस तरीके से वो ग्रेजुएट होकर निकलते हैं, उससे पहले अपना रास्ता तब्दील नहीं कर लेते, कोई और डिपार्टमेंट ज्वाइन नहीं कर लेते, मेरा ये आपसे सवाल होगा.
4: जी, इसमें मैं तो ये समझता हूँ कि हमें पहले सेमेस्टर से ही बच्चों को ये बताना चाहिए कि आप किसी एक टारगेट लेकर आए हैं और डिग्री के लिए आ रहे हैं और इसमें अपना जो स्टेमिना है उसको बरकरार रखना है. और यूसीपी की पॉलिसी भी है कि सीनियर टीचर शुरू के सेमेस्टर में ज़रूर पढ़ाएं और स्पेशली HOD के लिए तो है कि वो एक कोर्स अंडरग्रेड को ज़रूर लें, तो उससे भी इंटरेक्शन काफ़ी बेहतर रहता है और उन्हें बार बार याद दिलाना पड़ता है कि आपका टारगेट क्या है. मैंने ये ऑब्जर्व किया है कि 7th-8th सेमेस्टर में आके ये फेड अप हो जाते हैं मैथमेटिक्स के, और मैथमेटिक्स बहुत ज़्यादा कंटिन्यूसली पढ़ाना भी बहुत ज़्यादा मुश्किल है. और मैं ये कहा करता हूँ कि टीचर का रोल तो एक चाइल्ड स्पेशलिस्ट की तरह होता है, क्योंकि बच्चा जो है जब उसको पता चलता है कि मैंने डॉक्टर पे जाना है तो और मुझे रोना है, तो वो तो डॉक्टर को देखते ही उसने रोना शुरू कर देना है. तो बेहतरीन चाइल्ड स्पेशलिस्ट वो है जो उसको बहलाएगा, उसको टॉय दिखाएगा इधर उधर के, और उसको इंजेक्शन भी लगा देगा और उसको बाद में याद आएगा कि मैंने रोना भी है. तो टीचर का रोल ये है कि जो बच्चे पढ़ने भी नहीं आए घर से, अटेंडेंस लगवाने आए हैं, उन्हें बाद में पता चले कि हमें तो पढ़ा के भेज दिया गया. तो ये ही सबसे बड़ी कामयाबी है.
1: मेथोडोलॉजी आपने बयान की
4: तो
1: बहुत जी, अच्छा जी. और मेरा ख्याल है एक वक्त हुआ चाहता है हम एक और ब्रेक की तरफ बढ़ते हैं. कहीं मत जाइएगा, सुनते रहिएगा.

0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: جی معزز سامعین, دوبارہ واپس آتے ہوئے اسی پروگرام کے ساتھ میں ڈاکٹر شاہ صدیقی صاحب سے پوچھوں گا, آپ جس دوران پنجاب یونیورسٹی میں رہے بطور چیئرمین, اس دوران کوئی ایسا واقعہ بتائیے, کوئی ایسی اسٹوڈنٹ, خاص طور پہ فیمیل اسٹوڈنٹ, جن کے بارے میں آپ کو تھوڑا سا بے یقینی ہو اور بعد میں انہوں نے آپ کی بے یقینی کو یقین میں بدل دیا ہو.
2: جی تھینک یو ویری مچ. ڈاکٹر پروفیسر ڈاکٹر غزالہ اکرم, آج کل وہ ڈائریکٹر انسٹیٹیوٹ آف میتھمیٹکس, وہ پہلی فیمیل ڈائریکٹر بھی ہیں اور یہ پہلی بار ڈپارٹمنٹ کا نام انسٹیٹیوٹ بن گیا. تو ان کے ساتھ جو میں تھوڑا سا اپنا واقعہ شیئر کرنا چاہتا ہوں کہ ان کے جو سپروائزر تھے پی ایچ ڈی کے, وہ چلے گئے اور یہ میرے پاس آئیں. میرے پاس آلریڈی دو اسٹوڈنٹ تھے, تو میں نے کہا جی میں اگر لیٹ ہو گیا آپ کا تو کیا بنے گا, پہلی بار شروع کر رہے ہیں ہم پی ایچ ڈی, یہ اٹس بیک 2000 کی بات ہے, تو آپ مجھے لکھ دیں کہ اگر ڈیلے ہو گیا تو آپ ذمہ دار ہوں گی. اور بڑے بڑے لوگوں سے سفارشیں آ گئیں اور میں نے کہا کہ جی مجھے اور مسئلہ نہیں ہے, یہ لکھ دیں کہ اگر ڈیلے ہو گئے پی ایچ ڈی میں تو یہ خود ذمہ دار ہوں گے. تو غزالہ نے لکھ کے دے دیا, بٹ غزالہ اپروڈ, باقی اسٹوڈنٹ سے بہت زیادہ پرفارم کیا, جو بھی ڈسکس کرنا اور اس کو ود ان فیو ڈے, بلکہ راتوں کو بیٹھ کے اس کو لکھ کے ٹائپ کر کے میری میز پہ رکھ دیتا, تو کورٹ میری بال میری کورٹ میں آ جاتا تھا کہ جی آپ میری طرف سے ڈیلے ہوگا, غزالہ کی طرف سے ڈیلے ہی نہیں ہوا. بلکہ اس سے پہلے جب غزالہ کی سلیکشن ہوئی تو مجھے بڑا عجیب سا لگا کہ ایم فل کو چھوڑ کے ایک ایم ایس سی کو لے لیا, لیکچرر لے لیا, یا اور لڑکے بھی ہیں, اس وقت لڑکے زیادہ تھے تو یہ کیسے ہینڈل کریں گی. تو یہ فیلنگ میں نے غزالہ سے جب وہ میری اسٹوڈنٹ بنی پی ایچ ڈی کے دوران, میں نے کہا غزالہ آنیسٹلی اسپیکنگ مجھے بڑا عجیب سا لگا تھا, لیکن آپ نے تو یو پروو یور سیلف ویری سکسیزفل ٹیچر. تو انہوں نے کہا جی کہ آپ نے تو مجھے بتایا تھا لائبریری میں آ کے کہ یہ ٹپس ہیں اور اس طرح جائیں تو آپ کامیاب ہو جائیں گی. تو میں تو بالکل بھول گیا. تو غزالہ نے نو ڈاؤٹ یہ بہت زیادہ اپنے آپ کو پروو کیا اور آج وہ بڑی سکسیزفل ڈائریکٹر بھی ہیں.
3: اچھا سر, یہاں پہ میں ایڈ کرنا چاہوں گی, بین اے فیمیل میتھمیٹیشین اور فیمیل پرسن ان سائنس, مجھے یاد ہے ہم جیسے بی ایس کا زمانہ تھا اور میں پہلی دفعہ چیئرمین کے آفس میں گئی تھی, اینڈ اگین چیئرمین واز ڈاکٹر شاہد صدیقی, اور میں ان کے بس نا ہم لوگ گروپ آف اسٹوڈنٹس گئے, تو آئی واز مور انٹرسٹڈ اینڈ لکنگ ایٹ دا روم کے چیئرمین کا اچھا کمرہ کیسے ہوتا ہے, اینڈ بہائنڈ سر دیر واز اے بورڈ جس میں سارے نا چیئرمین, پچھلے لاسٹ آئی تھنک دے ور لائک 80 نیمس, سارے چیئرمنس کا وہاں پہ ذکر تھا. یس یس, اور میں اس میں یہ تھی کہ اچھا وی آر, ہم کیونکہ جس زمانے میں گئی تھی وہاں پہ فیمیل اسٹوڈنٹس کی تعداد تھوڑی ہماری زیادہ ہو گئی تھی, اینڈ آئی واز کوائٹ سرپرائزڈ کہ کوئی بھی فیمیل کا نام نہیں ہے. اینڈ دین دس ایئر 2025 ڈاکٹر غزالہ از دا فرسٹ فیمیل چیئرمین, فیمیل ڈائریکٹر, سو دیٹس کوائٹ اے پراؤڈ مومنٹ فار می ایز ویل, بین اے وومن.
2: یہ میں ایک چھوٹا سا اضافہ بھی کر دوں کہ ڈاکٹر غزالہ پنجاب یونیورسٹی کی پہلی ریگولر پی ایچ ڈی بھی ہیں, یہ اعزاز بھی اللہ نے مجھے دیا, پنجاب یونیورسٹی میتھمیٹکس ڈپارٹمنٹ کی پہلی ریگولر پی ایچ ڈی بھی ڈاکٹر غزالہ ہی ہے.
1: بہت شکریہ سر, آپ اسی طرح شمع سے شمع جلاتے رہیں اور علم کے خزانے کو اس طرح نچھاور کرتے رہیں. ابھی ہم آپ سے آخری سوال کرنا چاہیں گے, وہ سوال یہ ہوگا آپ سے کہ آپ کیا سمجھتے ہیں کہ باقی پبلک سیکٹر یونیورسٹیز کے مقابلے میں یو سی پی کا میتھمیٹکس ڈپارٹمنٹ نئے آنے والے اسٹوڈنٹس کو کیا ایسی چیزیں آفر کر رہا ہے جس کی بنیاد پہ اسٹوڈنٹس کا جو پہلی پرائیورٹی ہو وہ میتھمیٹکس ڈپارٹمنٹ یو سی پی ہو اور کوئی اور یونیورسٹی کا ڈپارٹمنٹ نہ ہو؟ میں آپ سے یہ سوال کرنا چاہوں گا.
2: جی بہت بہت شکریہ. اس میں سب سے پہلے تو میں اسکالرشپس کی بات کروں گا کہ یو سی پی میں 13 اسکالرشپ ڈفرینٹ لیول پہ دیے جا رہے ہیں, جس میں میرٹ ہے, نیڈی ہے, ٹیلنٹ بیس اسکالرشپ ہے, کنشپ ہے, پنجاب کالج کی طرف سے کوئی آیا تو وہ ہے ٹیلنٹ بیس, تو 100% یہ اسکالرشپ دیا جا رہا ہے, بہت سارے اسکالرشپ اپنی جگہ ہیں. اور دوسرا, ہم نے میتھمیٹکس ڈپارٹمنٹ میں ایک تو ڈگری کا نام بدل دیا ہے, وہ ان پروسیس ہے, انشاءاللہ بہت جلد لانچ کر دیا جائے گا, بی ایس میتھمیٹکس وتھ ڈیٹا سائنس. اور دوسرا ہم یہ کر رہے ہیں کہ آخری سیمسٹر میں جا کے اسٹوڈنٹس کی کچھ تھوڑی سی ٹیچنگ ٹریننگ بھی کر رہے ہیں, ताकि जब ये यहाँ से जाएं तो यूसीपी का नाम रोशन करें, ना कि यूसीपी को बदनाम करें। तो वो उसके लिए हमने बाकायदा, हमारे टीचर्स ने ट्रेनिंग शुरू की थी और उसको हम कंटिन्यू करेंगे। और अभी हाल ही में हमें एक और शॉर्ट कोर्स नज़र आ रहा है, विच इज़ डेटा विजुअलाइजेशन। तो डेटा विजुअलाइजेशन भी हम समर में अपने बच्चों को, जो बीएस डेटा साइंस वाले तो पढ़ेंगे, वो तो जब ऑफर होगा उस वक्त पढ़ेंगे। तो हम ये चाह रहे हैं कि जो करंट सेमेस्टर में बच्चे पढ़ रहे हैं उनको भी ये डेटा विजुअलाइजेशन की थोड़ी सी ट्रेनिंग दी जाए, ताकि इनके पास भी एक स्किल आ जाए और ये भी टीचिंग के अलावा भी किसी और जगह भी ये जा सकें।
1: मिस सबा नईम, आपसे आखिरी सवाल मेरा ये होगा, क्या मुझे ये बताइए कि आपने यूसीपी के माहौल को एज अ होल कैसे पाया?
3: सर, यूसीपी इज़ नाउ लाइक अ सेकेंड होम टू मी, और यहाँ पे एक बहुत ही अपनायत का एहसास होता है, और इट्स और दूसरी बात यह कि इट्स अ वेरी वेल एस्टैब्लिश्ड इंस्टीट्यूट जिसमें हर चीज़ बहुत ही ऑर्गेनाइज्ड है, लाइक अ सेकेंड होम। जैसे मैंने बताया कि 8 साल हो गए हैं, तो
1: दैट्स वेरी गुड, वेरी पॉजिटिव फीडबैक। नॉर्मली जो प्राइवेट सेक्टर्स में काम करने वाले लोग होते हैं अपने माहौल से इस तरह मुतमईन और शादा नहीं होते जिस तरह आपने इजहार किया, बहुत अच्छी बात है। क्योंकि जितना उस्ताद कलबी तौर पे और जहनी तौर पे आसूदा होगा, मुतमईन होगा, उतना ही बेहतर डिलीवर कर सकेगा। तो डॉक्टर सिद्दीकी साहब, मैं एक सवाल आपसे करना चाहूँगा, फिर हम आज के प्रोग्राम को वाइंड अप करेंगे। वही सवाल मैं बाद में मिस सबा नईम से भी करूँगा। वो सवाल ये है कि आप आने वाले तलबा को जो कि इरादा रखते हैं यूसीपी में आने का, क्या पैगाम देना चाहेंगे?
2: पैगाम तो आजकल स्टूडेंट्स का थोड़ी सी साइकी भी बन गई है, वो समझते हैं कि जी उस एरिया में जाया जाए जहाँ ज़्यादा पैसा हो और शॉर्टकट हो। मैंने FIT में पढ़ाया और वहाँ मैंने ये देखा कि तीसरे चौथे सेमेस्टर से ही वो कोई कॉल सेंटर में जा रहा है, कोई सॉफ्टवेयर हाउस में जा रहा है। तो मैं उनसे ये कहता था कि आपने फिर ये 8 सेमेस्टर की डिग्री क्यों ज्वाइन की? अगर आपने यही शॉर्टकट लेना था तो वैसे ही चले जाते, और इतनी मुश्किल में आप डाल रहे हैं। और अगर कोई फाइनेंशियल प्रॉब्लम है तो फिर आप बेशक जॉब करें, और जिनको कोई फाइनेंशियल प्रॉब्लम नहीं है वो भी देखा था कि जॉब करें। नतीजा ये है कि डिग्री बहुत ज़्यादा मुतासर होती है उससे, और मैथमेटिक्स की तरफ भी रुझान और कम हो जाता है उनका। तो आने वाले बच्चों के लिए तो मैं यही कहूँगा कि अपने में पोटेंशियल देखें कि आपका पोटेंशियल क्या है। ये ना देखें कि दुनिया किस तरफ जा रही है, पैसा कहाँ से मिलेगा। अगर आपका जहाँ भी आपका पोटेंशियल अच्छा होगा वहीं आप एक्सेल कर सकते हैं, अपने आप को मनवा सकते हैं। तो अपने आप को ढूंढें, अपने आप को एक्सप्लोर करें। ये बहुत कमी है हमारे स्टूडेंट्स में, उन्हें यही नहीं पता कि हमें अल्लाह ने क्या खूबी दी है। सारी खूबियाँ हर इंसान में नहीं होती, लेकिन कोई ना कोई खूबी हर इंसान में अल्लाह ने ज़रूर दी होती है, बस उस